0: بسم اللہ الرحمن الرحیم۔ مزن ناظرین، میں ہوں ظفر شیخ اور ریڈیو ہم وطن اور نئی دنیا کے پلیٹ فارم سے اپنا پروگرام لیے آپ کی خدمت میں حاضر ہوں۔ آج کا پروگرام جناب میں ریکویسٹ کروں گا کہ آپ ضرور سنیں اور دیکھیں بھی، کیونکہ آج کے پروگرام میں ہم یہ چاہتے ہیں کہ بغیر مہمان کے میں اور رضا مصطفیٰ صاحب اپنے دل کی باتیں بھی آپ کے سامنے رکھیں، اور جو موجودہ حالات ہیں ڈنمارک کے، پاکستان کے، دنیا کے، اور
1: ہمارے دل کے،
0: اپنے اندر کے دل کے، وہ سارے آپ کے ساتھ شیئر کریں۔ تو امید کرتا ہوں کہ آپ ہمارے پروگرام کے ساتھ ساتھ رہیں گے، اور اگر کوئی بات کرنا چاہیں ہمارے ساتھ ٹیلی فون لائن پہ، تو رضا مصطفیٰ صاحب رپیٹ کریں گے یہاں اسٹوڈیو کا نمبر بھی، اور اس پہ آپ فون کر کے ہمیں کوئی بھی اپنی بات، اپنے دل کی بات، اپنے ملک کی بات، اپنے ڈنمارک کی بات، دنیا کی بات، کوئی بھی بات اگر کرنا چاہیں تو آپ ضرور کریں۔ اور جیسا کہ آپ کو پتہ ہی ہے کہ اس وقت پوری دنیا میں گرمی کی ایک لہر ہے، اور خاص طور پہ یورپ ممالک میں یہ سنا اور دیکھا جا رہا ہے کہ بہت زیادہ گرمی پڑ رہی ہے، بلکہ پچھلے دنوں میں تو کافی حد تک بڑھ گئی تھی۔ فرانس، پرتگال، انگلینڈ اور باقی یورپی ممالک میں کافی افراد کی فوتگی کی اطلاعیں بھی آئیں، اور خاص طور پہ ہمارے جو بزرگ افراد ہیں، عمر رسیدہ افراد، جو کہ اس حد کی گرمی کو برداشت نہیں کر سکتے، تو وہ دنیا سے چل بسے۔ بہرحال ان کا وقت مقرر تھا، کوئی نہ کوئی بہانہ تو بننا ہوتا ہے کسی بھی انسان کا دنیا سے روح پوچھنے کا۔ تو یہ دنیا کا نظام ہے، اسی طرح زندگی کا سلسلہ بھی چل رہا ہے۔ تو سب سے پہلے تو میں یہ رضا مصطفیٰ صاحب کو جناب باقاعدہ پروگرام میں دعوت دیتا ہوں، تو ویسے تو ہمیں وہ کنٹرول کرتے رہتے ہیں پروگرام میں، لیکن میں یہ چاہوں گا کہ ان کو باقاعدہ میں اپنے پروگرام میں دعوت دوں تاکہ ان سے بات چیت ہو اور انٹریکشن بھی ہو۔ اچھا رضا صاحب، سب سے پہلے تو یہ ہمارے دیکھنے اور سننے والوں کو بتائیں کہ ڈنمارک میں ایک پاکستانی سوغات جو عام ہیں، وہ اچھا بھی لگتا ہے کہ پاکستان کی سوغات ہے، اور پوری دنیا میں یہ پاکستان کا نام روشن ہو رہا ہے اس سوغات کی وجہ سے، اور ہاموں کی پروگرام فیسٹ اور سمر فیسٹ، اور میں سمجھتا ہوں میں بھی چند اٹینڈ کر چکا ہوں اور چند آنے والی بھی ہیں۔ تو اس کے حوالے سے سب سے پہلے تو یہ بتائیں کہ ہم لوگ تو خود تو پسند کرتے ہی ہیں آموں کو، لیکن یہاں جو تارکین وطن ہے اور خاص طور پہ یہاں کی مقامی آبادی ہے ڈینش، وہ بھی ان کو پسند کرنے لگے ہیں، اور ظاہر ہے یہ اللہ تعالیٰ کی طرف سے ایک قدرتی نعمت ہے، اور جس طرح اس کے اندر مٹھاس ہوتی ہے، اسی طرح ہماری کوشش بھی ہوتی ہے کہ ہم اپنے اندر بھی اسی طرح کی مٹھاس پیدا کریں، اور کوشش کریں کہ لوگوں کو اپنے کلچر سے، اپنے ملک کی روایات سے بھی روشناس کرائیں۔ کیا کہنا چاہیں گے؟
1: بہت شکریہ ظفر بھائی پروگرام میں شامل کرنے کا۔ لگتا ہے کہ آج کا پروگرام واقعی جو ہے نا، کوئی کھٹیاں مٹھیاں گلاں ہون گئی ہیں، کوئی تسی سناو گے، کوئی میں سناواں گا،
0: جی جی
1: مل کے جو ہے نا کوئی کھٹی میٹھی کرتے ہیں آج۔ اور موزے سمین، میں اپنی طرف سے نا پہلے معذرت کر دیتا ہوں کہ اگر کسی کی دل آزاری ہوئی نا تو ایڈوانس میں جو ہے نا سب سے جو ہے نا وہ معذرت،
0: جی جی
1: آپ بھی کر رہے ہیں۔ اچھا دوسرا آپ نے کہا ٹیلی فون نمبر، اگر کوئی سامعین آج اگر آپ نے بھی اپنا دل کا بوجھ کوئی ہلکا کرنا ہے نا، تو بالکل جناب آج ظفر شیخ صاحب کے کندھے جو ہے نا بڑے چوڑے ہیں، بلکہ ان سے میں ابھی ان کو چھیڑتے ہیں تھوڑا سا، پھر دیکھیں ہوتا کیا ہے۔ تو ٹیلی فون نمبر ہے 33 21 29 84 33 21 29 84۔ یہ نمبر نا میں گاہ بگاہ دہراتا رہوں گا، تو بالکل جناب آپ نا آج فون کر کے نا اپنے دل کا بوجھ ہلکا کریں، جتنے بھی آنسو بہانے ہیں، کوئی باتیں کرنی ہے کسی کو، بغیر نام لیے نا وہ بھی کر سکتے ہیں، نام لے کے بھی کر سکتے ہیں، بغیر نام لے کے بھی جو نا آپ وہ کہتے ہیں نا انونیم وہ۔ اچھا ظفر شیخ صاحب، آپ کے پروگرام کا فارمیٹ ہوتا ہے ایک مہمان، جس میں آپ ان سے کھٹی میٹھی باتیں کرتے ہیں،
0: جی جی تو ویسے زیادہ تر تو باتیں سیاست کے حوالے سے ہی ہو جاتی ہیں، کیونکہ ہمارے مہمان یہ چاہتے ہیں کہ سیاست کے حوالے۔
1: ہیلو جی پہلے تو کوئی کھٹی میٹھی سن لیجیے۔
0: جی
1: السلام علیکم، کون صاحب بول رہے ہیں؟
2: جی وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ۔
1: جناب میاں ظہیر صاحب، آپ کی تو ہم نے آواز بھی پہچان لی، آپ کو تو اپنا تعارف کرانے کی بھی ضرورت نہیں ہے،
2: یہ آپ کا پیار ہے آپ دونوں کا شیخ صاحب۔ اچھا اصل میں मैं थोड़ा सा बिजी था, लेकिन शेख साहब ने आमों का नाम लिया ना जब,
1: तो आपके मुंह में पानी आ गया होना।
2: मेरे मुंह में पानी आ गया, तो मैंने कहा कि मैं जल्दी जल्दी ना मुंह मीठा कर लूं और आमों के मुतालिक बात कर लूं।
1: जरूर।
2: तो ये है कि माशाल्लाह छुट्टियों में आप बैठे हुए हैं दोनों, और हमारे वो दो बुजुर्ग भी पहले प्रोग्राम करके गए हैं। रजा मुस्तफा साहब भाई, ये जो डॉक्टरों के मुतालिक वीजों के मुतालिक बात हो रही थी, वो मैंने आपको कमेंट्स भी लिखा था। असल में ये बात हो या कोई और वीजे का मामला हो, हम अपने अजीजों को, रिश्तेदारों को, दोस्तों को जब ये कहते हैं ना कि भाई ऐसे हालात नहीं है, ये तरीकेकार है, कोई सियासी बंदा भी हो, यकीन करो वो कहते हैं तुसी झूठ मार दे हो, तो तुसी ते सानू असल जाना नहीं चाहते, क्या करें। ये सबसे बड़ा मसला हमारा ये है। तो हम फिर उनको उनके हालात पर ही छोड़ देते हैं, जाओ यार आओ आगे खुद ही देख लो। यहाँ तक के मैं कसम खा के कहता हूँ, अब 14 अगस्त आ रहा है, कई वजीर मशीर सियासी हजरात आने के लिए तैयार हैं, वो मियाँ जी तुसी बस स्पॉन्सर कर लो, मियाँ जी तुसी बस स्पॉन्सर कर लो। अच्छा, उनको बताते हैं ना कि यार ये तरीकेकार है, जाओ इस्लामाबाद, वहां जाके वीजा अप्लाई करो, फीस दो, वो हमें ई बक्स में मिलेगा, हमें उसको हम फिल कर देंगे। उससे वक्त नहीं, नहीं नहीं नहीं अच्छा अच्छा बहरहाल ये बात मैंने, ये सितम दरीफी है, हम सब के साथ ही, ये आपका मसला नहीं है, अच्छा किया आप लोगों ने। बाकी शेख साहब अगर कोई फरमाए हमें कुछ कोई अच्छी अच्छी गुफ्तगु करें शेख साहब के साथ, तो बड़ा मजा आएगा।
1: नहीं जी, आज मियां साहब जफर शेख साहब को ना छेड़े, वो ना आज बड़े दुखी हुए हुए हैं। लेकिन मियाँ साहब आपसे मैं थोड़ा सा, अब आप वो क्या कहते हैं हमारे टायर चढ़ ही गए हैं, तो आपसे जी दो बातें कर लें। ये जो बात आपने, मैंने आपका कमेंट्स पढ़ा था, सामीन आपको मैं पढ़ के सुनाता हूँ, मियाँ जही साहब लिखते क्या है। वो कहते हैं डॉक्टरों के मतलब बात हो रही थी, ये बाशिक रशी उनसे साहब जो बात कर रहे थे उसके हवाले से, हम जब अपने अजीजों को डेनमार्क के हालात से आगाह करते हैं तो वो कहते हैं कि आप झूठ बोलते हैं। लेकिन मियाँ साहब मुझे ये बताएं कि जब मियाँ ज़हीर और रज़ा मुस्तफ़ा पाकिस्तान जाएंगे और बड़ी बड़ी कोठियां बनाएंगे, मार्बल स्पेन से मंगवाएंगे, दरवाज़े जो हैं वो फ्रांस से आएंगे, और कारपेट जो है दुबई से आएगा, तो वहां पे जो हमारे साथ जो पले बड़े हैं, स्कूल में गए हैं, वो कैसे यकीन करेंगे कि जनाब मियाँ ज़हीर और रज़ा जो कह रहे हैं कि वहाँ के हालात ठीक नहीं, रिहाइश नहीं मिलती, काम नहीं मिलते, अगर मिलते भी हैं तो बड़े कठिन होते हैं, और जब हम बाहर जाते हैं तो पैसे भी ऐसे उड़ाते हैं जैसे कि पता नहीं दरख्तों से हम लेके आए हैं, तो मियाँ साहब वो किस तरह यकीन करेंगे हम पे।
2: बड़ी अच्छी बात की रजा मुस्तफा भाई। पहली बात तो ये है कि हो सकता है होंगे कोई लोग जो रेड कारपेट जिनके लिए बिछता होगा, जिनके लिए कारें आती होंगी। मैं तो अपनी बात बता सकता हूँ, बल्कि मैं आपको एक लतीफा बताता हूँ जो मैंने कई दफा अपने दोस्तों को, अपने अजीजों को भी बताया। मैं 1990 में यहाँ आया था डेनमार्क में, तो एक साल बाद ही अल्लाह ताला जन्नत फ़ज़ल जगह ताफ़ा, मेरी माँ बीमार थी तो मैं पाकिस्तान गया, तो सर्दियों का मौसम था, मेरे कजन के गुगू मंडी में कपड़े की दुकान थी, तो मैं खेस लेके तो चला गया वहां उसकी दुकान के ऊपर। तो उसने बड़े फख्र से मेरा तारफ कराया, वहां जो उनके कस्टमर थे, गाहक थे, कि ये मेरे कजन है जही साहब, ये डेनमार्क से आए हैं। तो वो दो तीन लड़कियां थी, पता नहीं अल्लाह ताला उनको भी हदायत दे, हमारी दीनी बहनें थी, स्थानियां थी, वो कहती हैं लाहौर जाऊं या इस्लामाबाद जाऊं, अबल तो या मुल्तान जाऊं, मैं तो सीधा अपने गांव में जाता हूं, अपने गांव में वक्त गुजारता हूं, वहां अपने अजीजों कारब के साथ बैठता हूँ, अपने जो ना वही जहाँ मैं अपने बुजुर्गों के साथ टाइम गुजारता था, जामुन के दरख्त के नीचे, आज भी वहां वो मंजी पड़ी हुई है, टूवल चलता होता है, मैं तो ऐसे वक्त गुजारता हूँ। ना मैंने कभी मैंने नहीं कभी रेड कारपेट देखा, और मैं आप मुझे फॉलो भी करते रहते हैं फेसबुक पर, मैं तो ऐसे जिंदगी गुजारता हूँ। तो हाँ, इसीलिए तो वो देखें, पता नहीं वो कौन से लोग होंगे, कोई शायद कोई मुझे नहीं पता, जो जाके सबूत बाग दिखाते हैं जो। और तो दूसरी बात ये है कि देखो, आज हर हर बात का ये बात बिल्कुल हकीकत है, ये मेरी जफर साहब की और आपकी बात नहीं है, ये हम सारी यूरोप में हम जो रहते हैं, खास तौर पर मिडिल ईस्ट में नहीं, यूरोप में, तो जिनको ये बात बताए ना कि यार ये इस तरह मामला है, ये है, वो कहते हैं नहीं जी, और तुसी ते चल गए और सानू तुसी ले जाना नहीं चाहते, ये ऐसे ही है। तो मैं इंशाल्लाह ताला आपकी बहुत आपकी मुझे दुआएं लग गई हैं, और सामयिन की भी दुआएं लग गई हैं, मेरा टूर आ गया है, तो इंशाल्लाह ताला मैं आपकी मीठी मीठी बातें सुनूंगा।
1: आप हमारी मीठी बातें सुने, बल्कि मैंने आपके भी वो दिल के पे बोले जगाने थे आज, लेके खैर चले, इनको बात के लिए रखते हैं। जफर शेख साहब जो बात कर रहे थे हम, के अगर जब हम पाकिस्तान जाते हैं, काटन का सूट, माया लगी होती है, घड़ी पहनी होती है, चेने होती हैं गले में, तो जब हम किसी को कहते हैं कि यार वहाँ के हालात ठीक नहीं है, और मियां जैद साहब ने बिल्कुल ठीक कहा कि वो कहते हैं तुम झूठ बोलते हो, लेकिन अभी ये जब ये पाकिस्तान में कुछ वाकयात दिखाए जाते हैं दुबई से, यूरोप से, कि किस तरह लोग रह रहे हैं, कोई डूब के मर गया, कोई ये हो गया, तो उससे शायद जो है कुछ लोगों को हकीकत पता चलती है कि हो क्या रहा है, लेकिन वहाँ पे भी लोग तंग हैं कि वहाँ पे कैसे रहें। लेकिन ये हकीकत है कि जब जो हमारा रवैया होता है वहाँ पे, हम जब फकीरों को भी पैसे देते हैं तो बड़े खुले हो देते हैं, ठीक है, अपने लिए भी घर में जब लेके जाते हैं तो फल इस तरह लेके जा रहे हैं जिस तरह पता नहीं कोई बादशाह आ गया, तो हमारे जो तौर तरीके हैं वहाँ पे, तो उनको देख के तो कोई नहीं कहेगा कि यार ये यूरोप में जो ये बता रहे हैं वो ये हालात इसी तरह होंगे।
0: अच्छा रजा साहब, ये एक इंसानी फितरत है ना कि इंसान के पास जब इख्तियार होता है, पैसा होता है, और उसके साथ साथ मतलब है अपने इर्द गिर्द का जो इलाका होता है वो थोड़ा सा मुतवस्सत होता है, तो वो एक इंसानी फितरत ऐसी है कि वो अपने आप को ना नुमाया करने की कोशिश करता है, और इस तरह की हरकत सकनात की वजह से बाकी के लोग जो है ना वो बहुत ज़्यादा टेंशन में भी रहते हैं, जेलस भी होते हैं, और लाजमी बात है कि उनकी कोशिश होती है कि इनसे किसी ना किसी तरह या पैसे निकलवाएं या इनसे कोई ना कोई बड़ा काम लें। तो ये एक मैं समझता हूँ कि ये तो है एक हदीस या कहा भी यही जाता है कि अगर आप खुशहाल हैं तो आप कोशिश करें कि आपके जो सराउंडिंग है, आप इर्द गिर्द जो लोग हैं उनका ध्यान रखें, क्योंकि अल्लाह ताला ने अगर आपको इतना कुछ दिया हुआ है तो आप पर ये फ़र्ज़ बन जाता है, ज़िम्मेदारी हो जाती है कि आप दूसरों का भी ख्याल करें, और सबसे पहले ज़ाहिर है अव्वल खेश बाद दरवेश, अपने फैमिली का, उसके बाद दोस्तों का या बाकी दुनिया का। तो ये एक मैं समझता हूँ कि इस पर काबू अगर इंसान पा लेना तो वो ज़ाहिर है मोमन की मिराज तक पहुंच जाता है। मोमन ऐसे मोमनियत ऐसे तो नहीं कहा जाता किसी को, ये मोमन है, उसमें हर तरह की वो ज़माने के हिसाब से वली भी होता है मोमन जो, क्योंकि वो ज़माने के हिसाब से अपनी ज़िम्मेदारियों को निभाता है और ज़माने के हिसाब से वो देखता है कि लोगों का क्या है, लेकिन इस पे काबू पाना ये बहुत मुश्किल है, ये मेरे समेत मैं ये कह रहा हूँ। हम खुद भी जब ज़्यादा जाते हैं साफ रहना एक अलहदा बात है, लेकिन जैसा आपने फरमाया कि कलप वाला सूट, गाड़ी, मोबाइल हाथ में, और फिर उसके बाद अखराजात जिस तरह करना लोगों के सामने, तो डेफिनेटली दूसरे लोग जो जब देखते हैं तो वो तो जेलस होते हैं।
1: जफर भाई, मुझे इतना पता है कि जिस इलाके से मेरा ताल्लुक है ना, खारिया का, जो वहाँ के गिर्दोपेश के जो गांव हैं, यकीन करें वहाँ पे ऐसी ऐसी कोठी आपको मिलेगी जो शायद आपको ना इस्लामाबाद, लाहौर या बड़े बड़े शहरों में भी मिलती है।
0: ऐसे
1: तो वहाँ पे अगर मेरे साथ कोई टाट पे पड़ा हुआ है, ठीक है, और वो मैं वहाँ पे नालायक था, यहाँ पे आके मैंने मेहनत की, और यकीन करें यहाँ पे जो लोग हम काम करते हैं ना, ये आप हमसे ही पूछ लें कि हमारे जो काम कैसे होते हैं, सफाइयों के काम हम करते हैं, वो चाहे डिश वॉशिंग हो, बाथरूम, जो जिम्मेदार जिनको हम پاس سے نہیں گزرنے دیتے, وہ کام ہم یہاں پہ کرتے ہیں, وہاں پہ جا کے ہم چودھری بنے ہوتے ہیں. تو وہ جو ساتھ والے ہوتے ہیں نا, وہ کہتے ہیں یار جی تو بن سکتا ہے نا, جی تو این جی ہو سکتا ہے تو میں کیوں نہیں کر سکتا. ٹھیک ہے,
0: بالکل.
1: تو بے شک میں ان کو سمجھاؤں نا کہ یار وہاں پہ میں ٹیلٹے بھی صاف کرتا ہوں تو ڈش واشنگ بھی کرتا ہوں.
0: جی جی.
1: تو وہ کہتے ہیں چل یار اسی بھی کر لیں گے اگر ہماری جو لائف اسٹائل ہے وہ اگر اس طرح کا جو ہے وہ بدلی ہو سکے. خیر ظفر شیخ صاحب, یہ تو تھی تھوڑی سی میاں زہی صاحب نے جو کامنٹس کیا تھا نا اس پہ, اس کے حوالے سے. تو سامعین اگر آپ بھی کوئی بات کرنا چاہتے ہوں تو ٹیلی فون نمبر ہے 3321-2984-3321-2984. تو آج جو ہے نا بالکل آپ ظفر شیخ صاحب کے کندھے جو ہے نا وہ بڑے چوڑے ہیں, تو سر رکھ کے بے شک جتنا بھی رونا ہے نا آپ آج کھل کے رو لیں. اچھا گھنٹہ ہے رونے کے لیے.
0: اچھا یہ سلسلہ ہم ان شاء اللہ اس کو ریگولر بھی کریں گے مدر ناظرین, اس لیے بھی کہ مہمان جو بھی اسٹوڈیو میں ہوتا ہے ظاہر ہے اس کے ساتھ ہم اس کے پروفیشن کے مطابق بات چیت کرتے ہیں, چاہے وہ سیاسی یا سماجی یا ثقافتی یا کوئی بھی ہے بزنس کے حوالے سے. لیکن ہم یہ چاہیں گے کہ ریڈیو ہم وطن اور نئی دنیا کے پلیٹ فارم سے جو بھی پروگرامز ہوتے ہیں, یہ ان کی نشریات پوری دنیا میں ابھی فیس بک کے ذریعے, یوٹیوب کے ذریعے, واٹس ایپ گروپ کے ذریعے, انسٹاگرام کے ذریعے آپ تک پہنچتی ہیں. تو ہم یہ چاہیں گے کہ آپ اگر بعض دفعہ ہوتا ہے نا زیادہ لوگ ہمارے یہ ہوتے ہیں کہ کیمرے کے سامنے وہ شائی ہوتے ہیں, یعنی تھوڑا سا جھجکتے ہیں, تو ان کے لیے یہ ہم یہ چاہ رہے ہیں کہ یہ پلیٹ فارم حاضر ہے. اور جو نمبر رضا صاحب رپیٹ کر رہے ہیں گائے بگائے, اس پہ آپ فون کر کے اپنے کوئی بھی بات, یہ نہیں کہ کوئی ایسی بات جو آپ سمجھتے ہیں کہ وہ انفرادی طور پر یا اجتماعی طور پر ہم سب کے لیے فائدہ مند ہے, اور اس کو شیئر کریں. اس سے اللہ تعالیٰ بھی ظاہر ہے خوش ہوتا ہے کہ خوشیاں بانٹنے سے بڑھتی ہیں, اور اچھی بات اس کو دوسروں تک پھیلانے سے ظاہر ہے دوسروں کا بھی بھلا ہوتا ہے. تو بہرحال رضا صاحب ایک تو بات یہ ہوگی کہ ہم اپنے طور پر اس طرح وہ ثابت قدم نہیں ہیں کہ ہم جب پاکستان جاتے ہیں, یہاں بھی اگر باہر جائیں تو ہم اپنے آپ کو مطلب ظاہر کرتے ہیں, گاڑی بھی اچھی ہونی چاہیے یا جو بھی سلسلہ, لیکن اس کے پیچھے وہ ایک فیکٹر یہ بھی ہوتا ہے اخلاقیات کا. اخلاقیات ایک ایسی چیز ہے ہماری زندگیوں میں کہ اگر اس کو ہم اچھے طریقے سے فالو کریں, مثبت طریقے سے فالو کریں نا, اس میں اخلاقیات میں وعدہ کرنا بھی, وعدہ وفا کرنا بھی, وعدہ خلافی کرنا, ظاہر ہے وہ تو پھر آ جاتا ہے. تو میں سمجھتا ہوں کہ اس وقت 2026 تک دنیا بہت زیادہ بدل چکی ہے, اور اس میں یہ آپ عذر یا ریزن نہیں دے سکتے کہ میں آپ کے ٹیلی فون کا جواب نہیں دے سکا, میں نے آپ سے جو وعدہ کیا تھا اس کو میں نبھا نہیں سکا, یا اس کو نبھانے کی کوئی ریزن جو سالڈ ہے وہ نہیں بتا سکا. تو اس طرح پھر تھوڑا سا بندہ مایوس سا ہوتا ہے کہ یار اس 2026 میں بھی ہمارے لوگ اس طرح کرتے ہیں, اور ہوتا ہے اس طرح.
1: اچھا ظفر شیخ صاحب, یہ جو جس طرف آپ اشارہ کر رہے ہیں نا کہ یہ ہمارے اگر ہم نے کسی سے کمٹمنٹ کی ہے,
0: جی جی,
1: چاہے ٹائم کی ہو یا کسی اور چیز
0: کام کی, جی,
1: تو کیا وجہ ہے کہ ہم جو ہے وہ اتنی اخلاقی جرت نہیں رکھتے کہ چلے میں نے آپ سے ایک ٹائم لے لیا ہے, ظفر صاحب میں آپ کے شو میں آؤں گا یا آپ کے گھر پہ آؤں گا یا جو بھی ہے, تو اگر میری کوئی مجبوری بن گئی ہے تو کیا میں فون اٹھا کے یا آپ کو میسج کر دوں یا آپ کو فون کر کے بتا دوں کہ ظفر شیخ صاحب میں معذرت خواہ ہوں کہ آپ اپنا وقت برباد نہ کیجیے گا, میرا انتظار نہ کریں, میں آج جو ہے یا کل نہیں آ سکوں گا کیونکہ میری یہ مجبوری ہو گئی ہے. تو یہ کیا وجہ ہے کہ ہماری اخلاقیات جو ہے, خاص طور پہ ہمارے جو یہاں پہ پروگرام بھی ہوتے ہیں, یہاں پہ ہوں یا یورپ کے کسی ملک میں یا پاکستان میں ہوں, ٹائم پہ کبھی نہیں شروع ہوئے, یہ کیا وجہ ہے کہ ہم نے جو ہے, اور ہمارا دین تو نماز میں سکھاتا ہی وقت کی پابندی ہے,
0: جی جی,
1: کہ دیکھیں جی فجر کی نماز کا ٹائم ہے آپ نے اس وقت پڑھنی ہے, زہر کا ہے, عصر کا, یعنی اس ٹائم کے بعد وہ آپ نماز پڑھ نہیں سکتے, ہاں قضا کر کے پڑھ سکتے ہیں.
0: جی جی.
1: تو کیا وجہ ہے کہ ہم نے, ہم نمازیں تو پڑھتے ہیں, ہمارے ماتھے پہ محراب بھی ہوتے ہیں, لیکن جو ہے وقت کی پابندی جو ہے یا وہ اخلاقیات, وہ چیز ہمیں جو ہے وہ نہیں بیدار ہوتی.
0: دو چیزیں میرے تجربے سے گزری ہیں, اس میں میں اپنے آپ کو بھی شامل کر سکتا ہوں, کیونکہ ایک وقت ہوتا ہے, ایک عمر کا حصہ ہوتا ہے, بندہ اس وقت थोड़ा केयर लेस होता है, नहीं केयर करता। लेकिन जब हम उम्र के उस हिस्से में पहुंच जाते हैं, या ये भी ये नहीं कहा जा सकता कि जो यहाँ लोग अपनी प्रोफेशनल ज़िम्मेदारियाँ अच्छे तरीके से निभा सकते हैं, तो वो अपनी अखलाकी या माशरती ज़िम्मेदारियों को क्यों नहीं निभा सकते। इसके पीछे यही है, एक तो केयर लेस होता है बंदा, और दूसरा उसमें वो कॉन्फिडेंस नहीं होता कि मैं अभी इसको जवाब कैसे दूं कि अगर मैंने वादा किया है इस काम का, जैसे आपने मुझे कोई काम कहा है तो मैंने, मेरे अंदर अखलाकी जरूरत है तो मैं आपको बताऊं कि यार ये एक वजह बन चुकी है जिसकी वजह से मैं ये काम आपका नहीं कर सकता, या मैं टाइम पर नहीं पहुँच सकता। ये दो चीज़ें जो है ना काउंट करती हैं, लेकिन इसके पीछे वो एक जो होता है ना एतमाद का रिश्ता, वो ख़राब हो जाता है, और ये बहुत बड़ा नुकसान है। माली नुकसान तो बंदा बर्दाश्त कर लेते हैं, लेकिन अखलाकी या ये जो इस तरह का एतमाद बंदे को ठेस पहुंचती है ना, वो नुकसान होता है बड़ा। तो ये मैं समझता हूँ कि ये, और दूसरा जो टाइमिंग का आपने बताया, उसका यही वजह कि आप देख लें कि एक प्रोग्राम हो रहा है और उसमें हर बंदा इनफरादी तौर पर ये सोचेगा चलो यार खैर बाकी बंदे पहुँच जाएंगे, मैं भी पहुँच जाता हूँ। उसमें वही आती है बात कि मैं अपनी ज़िम्मेदारी क्यों ना पूरी करूं, कि मैं अगर मेरा टाइम उतने बजे शुरू होना है तो मुझे स्केल उधर मस्त पहुंचना चाहिए। तो ये इनफरादी तौर पर अगर हम अपनी ज़िम्मेदारियों को इस तरह का महसूस करेंगे तो फिर ये सारे लोग इज्तमाही तौर पर पूरी करेंगे।
1: मैं आपको एक वाक्य सुनाता हूँ। मैं ना ये जब मुख्तलिफ प्रोग्राम होते थे, लोग बुलाते थे
0: जी,
1: तो जब वो प्रोग्राम टाइम पे नहीं शुरू होता था तो मैं ना अक्सर उन लोगों को जाके ना कहता था कि यार आप शुरू कर दें यार, आप टाइम दिया हुआ, आप उन लोगों को क्यों सजा देते हैं जो लोग टाइम पे पहुंचते हैं। अच्छा, फिर उन्होंने क्या करना शुरू किया, वो जब बुलाते थे मुझे कहते रजा टाइम 5 का, तू 6 बजे आए, ठीक है, कि हमने 6 से पहले प्रोग्राम शुरू नहीं कर रहा, वो पहले बता देते हैं, क्योंकि उन्हें मेरा पता चल गया था कि यार ये बंदा जो है ना ये हमेशा सवाल करता है, तो उन्होंने टाइम ही उसी तरह का मुझे देना, लोगों को 5 का, मुझे 6 का। लेकिन उसमें भी मुझे बुरा लगता है कि यार 6 का अगर मैं 6 बजे आ रहा हूँ तो लोगों को तो नहीं पता कि इंतजामिया ने मुझे कहा कि तुम 6 बजे आना,
0: ठीक है जी।
1: लेकिन जफर भाई, अगर मैं मिसाल के तौर पे आपने 5 का टाइम दिया, मैं 6 बजे आ रहा हूँ, आपने अपना प्रोग्राम शुरू कर दिया, ठीक है, तो उसमें नुकसान तो मेरा है क्योंकि मैं जो पहले घंटे में जो प्रोग्राम हुआ वो मैंने मिस कर दिया, ठीक है। तो लेकिन इंतजामिया जो है जो प्रोग्राम करते हैं उनका काम है कि चले, मैं कहता हूँ कि 5-10 मिनट लेट होना इतनी बड़ी बात नहीं है, इसको जो है ना आप मामूली कह सकते हैं, लेकिन आधा आधा पौना पौना घंटा 2-2 घंटे लेट प्रोग्राम शुरू करना, ये कहीं का जो है ना वो इंसाफ नहीं है उन लोगों के साथ जो लोग टाइम पे आते हैं।
0: ज़ाहिर ये ऐसे ही है ना, बात तो वही है कि इनफरादी तौर पर अगर ये महसूस करे ना बंदा, कोई भी, चाहे वो ऑर्गेनाइज़र है, चाहे वो पार्टिसिपेंट है, या चाहे वे कोई भी बंदा है, वो अगर इनफरादी तौर पर अपनी ज़िम्मेदारी को महसूस करेगा तो तब जाकर ये इस पर हम काबू पा सकेंगे, पाबंदी हो सकेगी। बहरहाल ये मैं समझता हूँ कि हमारी तो रिक्वेस्ट ये है, हमारे समेत हम खुद भी कोशिश करते हैं और करेंगे भी कि हम अपने टाइम की पाबंदी किया करें, और आप लोगों से भी ये रिक्वेस्ट की जाती है कि प्लीज़ आप अगर टाइम जो प्रोग्राम का लिखा हुआ है उसके हिसाब से आप उसको अटेंड किया करें।
1: अच्छा वैसे अच्छा, जफर शेख साहब
0: जी,
1: आप अगली बात करने से पहले ना माजरत आपको टोक दी है, कुछ थोड़ा सा कोई कलाम, कोई गीत, कोई नगमा, कोई
0: नहीं
1: गुनगुना के सुनाएं ताकि कोई माहौल को हम भी थोड़ा सा चेंज करें, अगर आपका मूड हो तो।
0: मैं असल में मुझे ये जो थोड़ा सा ना ये पोलन एलर्जी की वजह से ना मेरा आवाज़ एक तो नॉर्मल भी नहीं है, थोड़ा सा वो है, लेकिन मैं हसबे मोल ये वैसे तो मैं नहीं ये इस तरह कहता कि मैं जिस तरह लोग यानी फनकार जो होते हैं वो पहले नखरे करते हैं, ऐसी कोई बात नहीं है,
1: ऐसी नखरे नहीं करते,
0: ऐसी कोई बात नहीं, लेकिन पता नहीं अभी मैं देखता हूँ अगर
1: चले जितनी देर
0: तक
1: जी
0: जी जी करें बात आप।
1: मैं ये कहने लगा था जितनी देर से जफर साहब जो है ना कोई ढूंढते हैं ना हमें सुनाने के लिए, बस खरी खरी ना सुनायो बाकी खैर। तो आप जो है ना टेलीफोन नंबर नोट कर लें, 3321-29-83-21-29-84, इस नंबर पे आप फ़ोन करके हमसे जो है ना कोई भी बात करना चाहें आप कर सकते हैं। जफर शेख साहब ना आज बिल्कुल हर बात सुनने के मूड में।
0: अच्छा
1: जी
0: चलें, वो बात याद आ गई, आमू की बात शुरू हुई। अच्छा ये ज़रा बताएं हमारे देखने और सुनने वालों को कि ये समर जो प्रोग्राम हो रहे हैं और उसमें ख़ास तौर पे हमारी ये सौगात आम, मैंने भी कुछ प्रोग्राम अटेंड किए हैं और उसमें आप क्या समझते हैं कि ये जो बाकी दुकानों में या मार्केट्स में आम अवेलेबल होते हैं वहाँ ये सस्ते दामों में मिलते हैं? पता नहीं, मुझे मुझे तो महसूस नहीं हुआ कि
1: कीमत प्राइस जो है ना वो तकरीबन वही है।
0: अच्छा,
1: उसमें इतना फर्क कोई 5-7 करोड़ 10 का फर्क होगा, बाकी अच्छा उसमें नहीं है। लेकिन जफर साहब, हमारा जो है ना एक और बड़ा इशू है ना कि अगर आपने एक काम शुरू किया ना तो वो मैंने भी वही काम करना है, तीसरे ने भी, चौथे ने भी, पांच ने भी। अभी आप देखें कि पहले ये एक ने आम का जो है वो शुरू किया था मेला, ठीक है, फिर उसके बाद अब जो है वो कितने हो गए हैं। और मैं समझता हूँ कि अच्छा है जो है ना, लोगों को बाहर निकलने का मौका मिलता है, कोई हल्ला गुल्ला होता है, कोई म्यूजिक लग रहा है, कोई बातें, यानी किसी को आप मिल लेते हैं जिनको काफी अरसे से नहीं मिले। लेकिन उसको कोई और आप नाम दे लें, कोई और सौगात ले लें, कोई और उसमें, पहले यहाँ पे वो मीना बाजार लगते थे तो सभी जो है ना वो मीना बाजार ही कर रहे होते थे
0: जी।
1: तो ये कि एक ही चीज पे ट्रेंड बना के उसी पे चलते रहना, थोड़ा सा अपनी सोच को वसी करें, कोई और सोचें, कोई और अच्छा काम करें।
0: होता तो या होना तो ये चाहिए कि जिस तरह यहाँ कोई सेल वगैरह लगती है ना मार्केट्स में, तो डेफिनेटली वो नॉर्मल रोजमर्रा खाने पीने की या कपड़े जूतों की जो सेल होती है उसमें फ़र्क होता है कीमतों में। अच्छा, ये मैंने एक्सपीरियंस किया है कि जिन प्रोग्राम्स में मैं गया हूँ, चाहे वो खाने पीने के स्टॉल हैं या कपड़े जूते वगैरह जो हैं, जो भी हैं, आम तो चलो हैं ही उसी कीमत पे जैसा आपने बताया और ये होता है, लेकिन होना तो ये चाहिए कि खाने पीने की चीज़ों में थोड़ी बहुत डिस्काउंट होनी चाहिए। मैं समझ सकता हूँ कि जो स्टॉल जो ख़रीदते हैं उनके भी पैसे ज़ाहिर वो देते हैं होते हैं, लेकिन फिर भी इस तरह के प्रोग्राम में ये जो चीज़ें बिकने खाने पीने वाली होती हैं उसमें डेफिनेटली डिफरेंस होना चाहिए कीमतों में। ये मेरी रिक्वेस्ट है, अगर आप ये प्रोग्राम ऑर्गेनाइज़र सुन रहे हैं, 3 प्रोग्राम मैंने अटेंड किए हैं, अभी 2-3 प्रोग्राम और आ रहे हैं और कोशिश करूंगा मैं उनको भी करूँगा अटेंड, और उसमें भी ज़ाहिर है हमारी ये आमों की सौगात ये तो होगी डेफिनेटली, लेकिन बाकी जो चीज़ें खाने पीने की हैं वो काफ़ी महंगे दामों में फरोख्त होती हैं। इसके पीछे शायद वही वजह है कि वो स्टॉल उनको महंगे मिलते हैं।
1: एक तो जफर भाई, अगर आप देखें तो कीमतें काफ़ी जो है वो बढ़ गई हैं, लेकिन दूसरा आपने खुद ही कहा कि जब आप स्टॉल लेते हैं फिर उसके भी पैसे, फिर आपने वो खाना बना के वो भी लेके आना है, आपने स्टाफ को भी तनख्वाह भी देनी है, तो अखराज तो खैर उसमें हैं, लेकिन ये भी है कि आप जो है अपना मुनाफा जायज रखें ताकि ज्यादा से ज्यादा लोग लें और आपका वो सारा सामान जो है वो बिक जाए, बजाय इसके कि आपको जो है वो फेंकना पड़े।
0: ऐसे ही है बिल्कुल, लेकिन चलें ये जाहिर है इसी तरह ही है, लेकिन ये एक अच्छी बात है कि ये इन प्रोग्रामों की वजह से तमाम फैमिलीज वाले अपने बच्चों के साथ वहाँ इंजॉय करने जाते हैं और एक दूसरे के साथ डेफिनेटली मिलते भी हैं और उनको पता भी चलता है, और सबसे ये अच्छी बात ये है कि वहाँ तारकिन वतन भी होते हैं और डैनिश लोग भी होते हैं, और वो भी ज़ाहिर है वो देखते हैं कि ये इनकी ये फल है जो पाकिस्तान से आता है, तो वो उसको भी इंजॉय करते हैं खा पी के, तो ये एक अच्छी बात है वैसे इकट्ठा करने की लोगों को, तो ये चलना चाहिए इसी तरह। लेकिन मैं समझता हूँ कि बात आती है फिर अम्बेसी के वाले से, अगर हम बात करना चाहें तो इनको इनिशिएटिव लेना चाहिए इस तरह के, कोई एक इत्तेफाकी तौर पर एक ऐसा प्रोग्राम अरेंज करें जहाँ ये ज़ाहिर आम भी हों और बाकी चीज़ें भी हमारे कल्चर के हवाले से हों, तो ये मैं समझता हूँ ये मेरी रिक्वेस्ट है और ख्वाहिश भी है।
1: ये आपकी रिक्वेस्ट वो पूरी कर देते हैं, आप प्रोग्राम करते हैं, साथ में लिखा होता है अम्बेसी की के तावन के साथ
0: जी। अच्छा जी। वो तो
1: ये आपकी ख्वाहिश पहले ही पूरी,
0: लेकिन नहीं, लेकिन ये कि इंडिपेंडेंट हो ना।
1: अच्छा,
0: अगर तावन इस तरह का चले, अगर लोग करवा लेते हैं अम्बेसी से, लेकिन मैं समझता हूँ कि टोटल इंडिपेंडेंट अम्बेसी अगर ये अरेंज करें ना इस तरह का प्रोग्राम, तो एक तो लोगों के दिल में भी ज़्यादा मतलब है फैसिनेशन होगी कि ये यार ये हमारी अम्बेसी कर रही है इस तरह का प्रोग्राम हमारे कल्चर के हवाले से।
1: अम्बेसी करती है मुख्तलिफ जगह पे, देखा मैंने हॉल्स में, अगर जब कोई इंटरनेशनल कोई इवेंट्स हो रहे हैं जहाँ पे दूसरे ममालिक ने भी अपने स्टॉल लगाए हैं, वहाँ पे पाकिस्तान अम्बेसी लगाती है, देखे मैंने उनकी फेसबुक पे।
0: अच्छा,
1: इस तरह के,
0: लेकिन उसमें हमारी एंट्री कम होती है ना हमारे लोगों की, तारकिन वतन
1: हमें बताया नहीं जाता।
0: अच्छा,
1: हमें यानी कि पाकिस्तानी कम्युनिटी को, वो उनके फेसबुक पे अगर आप जाएं तो वहाँ पे आपको पोस्टर नहीं मिलेंगे।
0: अच्छा,
1: कि हमने वहाँ पे जो है वो लगाया, आप जो दर्ज हो गए।
0: लेकिन चलें, हमारी ख्वाहिश तो है कि इस तरह हो, तो इससे ज़्यादा ہمانگی پیدا
1: کس طرح کہتے ہیں کہ ہر خواہش ایسی کہ اس پہ
0: دم نکلے, ہر خواہش پہ دم نکلے. کچھ میرے ایسے ارمان تھے جو کام نکلے, شعر و شاعری اصل میں آتی نہیں ہے
1: ہمیں, اسی واسطے میں بھی معذرت کر لیتا ہوں.
0: جی جی بہرحال. اچھا اس کے علاوہ موسم اچھا ہے, ابھی کل پرسوں سے کچھ بارش بھی ہو جاتی ہے اور ہوائیں بھی چل رہی ہیں, بلکہ کافی تیز ہوائیں چل رہی ہیں, تو اس سے بھی لوگوں کا باہر ابھی آنا جانا ذرا تھوڑا کم ہوا ہے, لیکن اس کے باوجود پروگرام میں تو لوگ جاتے ہیں. تو آپ کا کیسا ایکسپیرئنس رہتا ہے جب آپ باہر جاتے ہیں؟ میں تو جاتا ہوں تو وہ سب سے پہلے یہ پوچھتے ہیں کہ جناب کوشش کریں آپ ریڈیو ہم وطن اور نئی دنیا کے پلیٹ فارم سے انٹرٹینمنٹ کے حوالے سے پروگرام کریں, میوزک کے حوالے سے, ثقافت کے حوالے سے. پھر میں ان کو یہی ریکویسٹ کرتا ہوں کہ یار اگر آپ کے ذہن میں, آپ کے دل میں کوئی ایسی بات ہے اس حوالے سے, تو آپ ہمارے اسٹوڈیو میں آئیں اور ہمارے ساتھ وہ باتیں شیئر کریں اور ہمیں مشورے دیں ٹیلی فون کال کے لیے, تاکہ ہم اس حساب سے اس کے مطابق, کیونکہ کوئی بھی پروگرام چل رہا ہوتا ہے اس میں جو ناظرین ہوتے ہیں یا قارئین ہوتے ہیں ان کو عمل دخل زیادہ ہونا چاہیے, کیونکہ ان کے لیے جو ہم پروگرام کرتے ہیں. ابھی جیسا میاں ظہیر صاحب بھی فرما رہے تھے کہ چھٹیاں تو ہیں ہمیں, لیکن ہم پھر بھی یہاں ٹائم دے رہے ہیں. ٹھیک ہے, اس میں ہماری اپنی خواہش بھی ہے کچھ پرسنٹ, لیکن ظاہر ہے کچھ پرسنٹ آپ لوگوں کی خواہش ہمارے سننے اور دیکھنے والے.
1: میاں ظہیر صاحب نا آج موڈ میں ہے میرے خیال میں, انہوں نے ابھی آپ نے ان کا ذکر کیا نا تو ان کا ساتھ ہی میسج آ گیا, کہتے ہیں ہم ویسی پروگرام کرتی ہے پر چوری چوری.
0: چلیں بہرحال یہ ہے کہ اگر جس طرح کا بھی وہ کرتے ہیں ان کا پتہ تو چل جاتا ہے, لیکن تھوڑا سا افسوس ہوتا ہے کہ یہی پروگرام اگر ساری کمیونٹی کے ساتھ, چلو ساری تو نہ لیکن کچھ حد تک کچھ پرسنل کمیونٹی ہو یا کسی ایسی جگہ کا انتخاب کریں جہاں سارے لوگ ہمارے جا سکیں, تو پھر میں سمجھوں اس سے زیادہ.
1: ظفر بھائی میری جو خواہش ہے نا جی, اور یہ انشاءاللہ سے تو زندگی رہی تو انشاءاللہ یہ پوری کریں گے, میری خواہش ہے کہ ہماری کوئی ایک ایسی تنظیم ہو جو یہاں پہ سارے جو جتنے بھی پاکستانی رہتے ہیں ٹھیک ہے ان سب کو اکٹھا کرنے میں,
0: ٹھیک ہے
1: اس میں کوئی یعنی کون سے صوبے سے ہیں, کون سے مذہب سے ہیں, کون سی برادری سے ہیں, یعنی سب چیزوں کو ہٹا کے ایک ایسی تنظیم ہو جس میں آپ کے یہ ثقافتی پروگرام بھی ہوں, جس طرح ہمارے یہ 14 اگست آ گیا, 23 مارچ آ گیا, علامہ اقبال ڈے, قائد اعظم ڈے, ٹھیک ہے اس کے علاوہ آپ کے جو ہیں وہ اور 2-4 پروگرام ہیں وہ ہو, اس کے علاوہ بچوں کے لیے اردو زبان کا جو ہے وہ کوئی اس طرح کا ہو جس میں وہ آ کے, جس طرح جب ہم بچے تھے نا یہاں پہ ظفر صاحب تو یہاں پہ ایسے پروگرام ہوتے تھے جہاں پہ ہمیں تلاوت, نعت, نغمہ, تقریریں کرنے کا جو ہے نا وہ موقع ملتا تھا.
0: اچھا
1: ہمارے وہ جو اور اس چیز سے جو میری جنریشن ہے یہاں پہ وہ مجھ سے ایگری کریں گے کہ اس نے ہمیں یہ سٹیج پہ کھڑے ہونے کا جو ہے نا وہ کانفیڈنس دیا تھا. ہمارے ماں باپ ہمیں تیاری کرواتے تھے, ہمارے اساتذہ ہمیں تیاری کرواتے تھے کہ آپ نے سٹیج پہ جانا ہے, آپ نے بولنا ہے, اور یقین کریں سٹیج پہ کھڑا ہونا اتنا کوئی آسان کام نہیں ہے, بڑے بڑے لوگوں کی جو ہے نا وہ ٹانگیں کانپ جاتی ہیں. تو یہ چیزیں جو ہے نا اس طرح کے پروگرام ہوں بچوں کے لیے ہوں, بڑوں کے لیے ہوں, اگر کوئی پاکستان سے کوئی مہمان آ گیا, کوئی شاعر آ گیا